جہاں دیکھو تہاں تم بسنا، نرپو نام جپو تیرا رسنا، تو میری نوند تو پندار، رنگ رسا تو من ہے آدھار، تو میری شوبھا تم سنگ رچیا، تو میری اوٹ تو ہے میرا تکیا، من تن انتر تو ہی سے آیا، مرم تمہارا گرتے پایا، سب گرتے جڑیا ایک ایک ہے، نانک داس ہر ہر ہر کے کہ۔ गौड़ी ग्वारेड़ी महला पंजवां व्यापत हरख सोग विस्थार व्यापत सुर्ग नरक अवतार व्यापत तन निरतन पेख शोभा मूल व्यादि व्यापस लोभा माया व्यापत बहु प्रकारी संत जीवे प्रभ ओट तुम्हारी रहाओ व्यापत अंग बुद्ध का माता व्यापत पुत्र कलत्र संग्राता व्यापत हस्त कोड़े अर बस्ता व्यापत रूप जोबन मदमस्ता व्यापत

जिसको वाहो वाहो जी शब्द सुनावे, जिसको वाहो वाहो जी मेल मिलावे, वाहो वाहो जिसको जिसका यो जियो, गुरु शब्द जी मत अमृत पियो।